nyame ye waye ye fe ye waye ye mama ye waye ye ko ye na kaye die nyame ba pejaye shwe die nyame ye wodi.